0: سامعین محترم، تو صبح بازان پروگرام صوفی صدا، یہ پروگرام چھو آسان ریشی تو صوفی وچارن پٹھ مبنی ہے. سامعین، از کی پروگرامک موضوع اس مثنوی گل سنوبرس مز صوفی بیت. سانی پروگرامک مہمان اس ابن احد زرگر خورشید زرگر، تو پروگرامک میزبانی اس انجام دیوان غلام رسول آخون. یہ آکاشوانی کا سری نگر اسٹیشن ہے، میڈیم ویو اور ایف ایم 103.5 میگا ہرٹز پر. ٹھیک 10:30 ہو رہے ہیں، پروگرام پیام صبح جاری ہے. آئیے اب سماعت کرتے ہیں اگلی آواز جو کہ ہے سکینہ کی.
1: आकाशवाणी श्रीनगर आप तक पहुंच रहा है एक नए रंग, नए आहंग और नई लय के साथ.
2: पल पल जाऊं मैं तोरे रंग रजवा.
3: जिंदगी से जुड़े हर एक शोबे की मुफीद जानकारी.
4: सब्र रोशित सुलम.
3: सुनते रहिए हमारी नशरियात
1: दुनिया के किसी भी कोने में. मोबाइल ऐप न्यूज ऑन AIR और वेव्स OTT के जरिए.
0: जी दोस्तों, लाइव शो पयाम सुबह जारी है. आपके साथ है आपकी मेजबान सकीना और मेरे साथ स्टूडियो में तशरीफ ला चुकी हैं आज की गेस्ट, जो एक ऐसे गेम से दा लुक रखती है, बिलोंग करती है, जिसको गेम ऑफ पैशन कहा जाता है. लेकिन उससे पहले मैं आपको बता दूं कि आज कंट्रोल रूम में हमारे साथी हैं अल्ताफ अहमद, समीर अहमद, जावेद अहमद और मोहम्मद शफी मीर, और आज तकनीकी मॉविन है इस शो के अब्दुल कयूम. अब बात करेंगे जरा गेस्ट की और कुछ ऐसी खवातीन की जिन्होंने मुख्तलिफ गेम्स में लोहा मनवाया है. अब चूंकि आज के जो गेस्ट हैं वो रग्बी से تعلق رکھتی ہے، رگبی گیم سے، اور یہ کہہ سکتے ہیں کہ عالمی سطح پر کئی خواتین نے رگبی میں بہت نام کمایا ہے، اور رگبی جیسے مشکل کھیل میں حصہ لینا خواتین کو با اختیار بناتا ہے اور معاشرے میں صنفی مساوات کو کم کر دیتا ہے. اپنے کشمیر کی بات کریں تو صالحہ یوسف، ساجدہ یوسف، رافیہ ریشی اور اظہر فاطمہ، یہ کچھ ایسی لڑکیاں ہیں جنہوں نے رگبی گیم میں اپنے کشمیر کا نام روشن کیا ہے. تو رگبی گیم سے ہی آج کی مہمان مہوش رشید وانی، ان کا شو میں ویلکم کرتے ہیں.
5: تھینک یو سو مچ.
0: کیسی ہیں مہوش؟
5: بس الحمدللہ، آپ کیسے ہیں؟
0: بالکل ٹھیک ٹھاک ہے. کیوٹ کیوٹ سا چہرہ میرے سامنے ہے، ببلی گرل ہے، چھوٹی ہے ابھی، انڈیپینڈنٹ ہے اور رگبی گیم میں آگے بڑھی ہیں. لیکن انہوں نے کئی گیموں میں حصہ پارٹسپیٹ کر کے پھر

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत लगभग 60 करोड़ लोग बने हैं 5 लाख रुपए के मुफ्त उपचार के हकदार। अब तक 12 करोड़ से भी ज्यादा मुफ्त उपचार किए जा चुके हैं, जिससे गरीब परिवारों के चिकित्सा खर्च में लगभग 2 लाख करोड़ रुपए की बचत हुई। आज ही आयुष्मान ऐप डाउनलोड कर आयुष्मान कार्ड बनाएं। ज्यादा जानकारी के लिए 1455 पर कॉल करें।
1: सेंट्रल यूनिवर्सिटी ऑफ कश्मीर एकेडमिक सेशन 2026-27 के लिए मुख्तलिफ अंडर ग्रेजुएट प्रोग्राम्स में दाखिले की इतला देते हैं। ख्वाहिशमंद तुलबा जो CUET UG 2026 में शामिल हुए हैं, सेंट्रल यूनिवर्सिटी के किसी भी अंडर ग्रेजुएट प्रोग्राम के लिए रजिस्ट्रेशन कर सकते हैं। इसके अलावा सेंट्रल यूनिवर्सिटी ने तालीमी साल 2026-27 से 4 साल इंटीग्रेटेड टीचर एजुकेशन प्रोग्राम शुरू किया है। दाखिले और मजीद तफसीलात के लिए यूनिवर्सिटी की वेबसाइट www.cukashmir.ac.in पर राबिता कायम करें।
2: زبیر صٲب، تہٕ أسۍ ٲسۍ خبرِ برونٛٹھ کَتھ کَران یِم زَن سانہِ سماجچہِ مُختلِف بُرٲیی چھےٚ، یِمَن ہٕنٛز نِشاندِہی پٔتمہِ واریاہ وقتہٕ پٮ۪ٹھ گٔمٕژ چھِ، یِم زَن کینٛہہ سمٲجی بُرٲیی آسہٕ یِم نہٕ زیادٕ نَنہِ آسہٕ کینٛہہ،
3: بِلکُل
2: تِم ہیٚژَن وۄنۍ زیادٕ نَنہِ گژھنہِ۔ تہٕ أسۍ ٲسۍ یہِ کَتھ تہِ کَران زِ کِتھ کٔنۍ ہیٚکہِ اَکھ اُستاد، کِتھ کٔنۍ ہیٚکہِ اَکھ گَرُک زیُٹھ یا اَکہِ علاقُک زیُٹھ یِم سمٲجی بُرٲیی سانہِ سماج منٛز دوٗر کَرنَس منٛز پَنُن رول اَدا کٔرِتھ۔
3: نہ حظ اِقبال صٲب، ییٚمہِ وقتَن أسۍ سماجٕچ کَتھ چھِ کَران، یہِ ما چھُ اَسہِ سرکار سُے یوت کھالُن کینٛہہ،
2: بِلکُل
3: یہِ ما چھُ
2: سرکار کوٗتاہ ہیٚکہِ کٔرِتھ
3: کینٛہہ، یہِ چھُنہ اَسہِ احتِساب پنٛنِس گَرَس کَرُن، پنٛنِس عیالَس کَرُن، پنٛنِس محلَس کَرُن، کیٛازِکہِ ییٚمہِ وقتَن اَسہِ أکِس بیٚیہِ سُنٛد ژوٚکھ آسہِ، تیٚلہِ ہٮ۪کو أسۍ پَنُن سماج بَدلٲوِتھ۔ وٕچھ حظ، بہٕ اگر وٕچھان چھُس کُنہِ جایہِ بُرٲیی گژھان، بہٕ کیٛازِ چھُس أشٹوان یہِ زٲنِتھ کہِ میون بَچہِ چھُ ٹھیٖک، مےٚ کیٛاہ أمِس سۭتۍ۔ تہٕ سماجٕچ ذِمہٕ دٲری ییٚمِس آسہِ، سماجَس تہِ یُس ژوٚکھ آسہِ تھاوان، وٕچھ حظ، یہِ چھُنہٕ زِٹھنٕے یوت کینٛہہ، بٔلکہِ اَسہِ چھُ گَرَن منٛز پَنُن رول اَدا کَرُن۔ گَرَس منٛز یِم تہِ بٲژ آسَن، پانَس بَڑِ پَے گۄڈٕ احتِساب کَرُن کہِ بہٕ چھُسا سوسایٹی کینٛہہ دِوان، میٛانہِ دٔسۍ چھا کٲنٛسہِ آسٲیِش واتان۔ سوسایٹی چھِ تیٚلہِ شوٗب ییٚلہِ سون اوٚنٛد پوٚک ٹھیٖک آسہِ، ییٚلہِ سون محلہٕ ٹھیٖک آسہِ، ییٚلہِ سون علاقہٕ ٹھیٖک آسہِ، تیٚلی ہٮ۪کو أسۍ فخرٕ سان ؤنِتھ کہِ نہ، سٲنۍ یُس زَن یہِ سوسایٹی چھِ، سون یُس زَن یہِ سماج چھُ، یہِ چھُ اَکھ روشَن سماج، یہِ چھُ اَکھ کامیاب سماج۔
2: وٕچھ حظ، بیٚیہِ چھُ زُبیر صٲب، سماج منٛز کانٛہہ تہِ بُرٲیی دوٗر کَرنَس منٛز چھُنہٕ خٲلی اَکھ نَفر آسان بٕتھِ دیُن کینٛہہ، اَتہِ چھُ آسان پوٗرٕ سماج رٔلِتھ تہٕ مِلِتھ کٲم کَرٕنۍ، تہٕ سماجہِ منٛز سۄ بُرٲیی دوٗر کَرٕنۍ چھےٚ نامُمکِن تہِ کینٛہہ۔
3: نہ حظ، چھُس نہٕ علمدار وَنان کیٛاہ کَرٕ یِمَن 9, 10, 10 یِم یَتھ لیجہِ وۄکھشُن کٔرِتھ گٔے، سٲری سَمہو أکسٕے رَزِ لَمہو،
2: بِلکُل
3: ییٚتٮ۪تھ اَسہِ یہِ شعر سَمجھو، شاید پَکو أسۍ برونٛہہ، شاید بَنہِ سون سماج تھکُن لایق، تِکیٛازِ یہِ آسہِ سُہ سماج یَتھ منٛز اَسہِ اَکھ أکۍ سُنٛد ژوٚکھ آسہِ۔
2: تہٕ اللہ تعالیٰ بوٗزتَن، اَسہِ تھٲیتَن پانہٕ ؤنۍ اِتفاقَس منٛز، تہٕ یِم سٲنۍ مٔنزِل چھِ، سٲنۍ مقصد چھِ، تِم کٔرۍتَن آسان۔
3: آمیٖن۔
2: تہٕ زُبیر صٲب، آز چھِ بودوار۔
3: بِلکُل۔
2: تہٕ آز چھُ آسان بَچَن ہِنٛدِ باپَتھ تِہُنٛد پرٛوگرام فالوِنٛگ۔